नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्नुहोस्। थर्क अधिकारीबाट प्रसूति र नवजातकको मृत्युको दर कम्ती गर्न उपरान्त राज्यको स्वास्थ्य प्रतिष्ठानहरूलाई सङ्क्रमण प्रतिरोध र नियन्त्रण व्यवस्था अधिक शक्तिशाली गर्ने लक्ष्यले डिब्रुगढमा हिजो मातृ र शिशुको मृत्युको दर कम्ती गर्ने तथा सङ्क्रमण नियन्त्रण विषयलाई लिएर एउटा सम्मेलन अनुष्ठित हुन्छ। सम्मेलनमा मुख्य अतिथि हिसाबले अंशग्रहण गरी स्वास्थ्य र परिवार कल्याण विभागका मन्त्री अशोक सिंहले मातृ र शिशुको जीवनको सुरक्षाको क्षेत्रमा गुणगत स्वास्थ्य सेवामाथि गुरुत्व सन्दर्भमा छलफल गर्नुहुन्छ। उहाँ सुरक्षित प्रसूति सेवा, समयमा उपचार, जटिल अवस्थाको चाँडै चिनाक्तकरण र उपयुक्त चिकित्सा व्यवस्था ग्रहणको प्रयोजनको विषय उल्लेख गर्नुहुन्छ। मन्त्रीले मातृको मृत्युको दर असममा कम्ती भएको भनी उल्लेख गर्नुहुन्छ। प्रत्येक मातृ तथा प्रत्येक शिशुलाई उपयुक्त चिकित्सा प्रदान गर्नलाई राज्य सरकार बद्धपरिकर छ भने उहाँले मन्तव्य गर्नुहुन्छ। वर्तमान समयमा चिकित्सकको अभाव स्वास्थ्य खण्डमा एउटा प्रधान समस्या भने साङ्बादिकको अघि उल्लेख गरी मन्त्री अशोक सिंहलले भन्नुहुन्छ कि नयाँ चिकित्सा महाविद्यालयबाट डक्टर निकालेमा आउँदो 6-7 वर्षमा यो समस्या निश्चित तरिकाले समाप्त हुनेछ। राज्यको उच्च शिक्षा खण्डलाई धेरै शक्तिशाली र समय उपयोगी गर्ने लक्ष्यले विश्वविद्यालयहरूलाई प्रतिष्ठान भित्तिक कार्य परिकल्पना ठिक गर्नलाई मुख्य सचिव रवि कोटाले निर्देश दिएका छन्। उच्च शिक्षा विभागका ज्येष्ठ अधिकारी र राज्यको विभिन्न विश्वविद्यालयका कर्तृपक्षसँग अनुचित बैठकमा हिजो मुख्य सचिवले यो निर्देश दिएका हुन्। 5 राष्ट्रिय मुख्य सचिव सम्मेलनमा उच्च शिक्षा ज्ञान अर्थनीति विषयलाई छलफलबाट उद्भव भएका 28 कार्यसूची, राज्यमा रूपायणको अग्रगतिको पर्यालोचनाको उद्देश्य यो बैठक अनुष्ठित भएको हो। बैठकमा विश्वविद्यालयहरूको शैक्षिक र प्रशासनिक सक्षमता वृद्धि, शिक्षक कर्मचारीको सामर्थ्य उन्नयन, गवेषणा र उद्भावकलाई उत्साहित गर्नु, उद्योग र शैक्षिक प्रतिष्ठानको बीच सहयोगिता वृद्धि, दक्षताको आधारमा शिक्षा सम्प्रसारण र डिजिटल रूपान्तरण तीव्र गर्ने विषयमा गुरुत्व दिएको छ। श्रोताले समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। नगाउँ लोकसभा समष्टिको उपनिर्वाचनलाई मात्रै केही दिन रहेको अवस्थामा राजनैतिक दलहरूको प्रचार अभियान जारी रहेको छ। संसदीय समष्टिको बिजेपी मित्रजोटका प्रार्थी देवाशिष शर्माको भएर असम गण परिषदका ज्येष्ठ नेताहरूले हिजो कतिपय प्रचार सभामा अंशग्रहण गर्दछन्। अगपका नेताहरूले हिजो ढिङ विधानसभा समष्टि अन्तर्गत बरभेटी पञ्चायत, नौगाउँ बटद्रवा विधानसभा समष्टि अन्तर्गत बरघाट र हैबर गाउँ, रुपैहाट विधानसभा समष्टि अन्तर्गत सुतिरपार खेल मैदान र रुपई सार्वजनिक प्रेक्षागृहमा दलीय प्रार्थीको भएर प्रचार चलाएका छन्। राज्य सरकारको सांस्कृतिक परिक्रमा विभागको उद्योगमा आज सोमनाथ यात्रा 2026 अनुष्ठानको आयोजन गरिएको छ। सोमनाथ मन्दिरको प्रतिष्ठा

पृष्ठको 1,000 वर्ष उपलक्ष्य असमबाट गुजरात हुने यो जात्राको अनुष्ठान साँझ 7 बजे कामाख्या रेल स्टेसनमा अनुष्ठित हुनेछ। अनुष्ठानमा सांस्कृतिक परिक्रमा मन्त्री विमल बरा मुख्य अतिथि हिसाबले उपस्थित रहनेछन्। सोमनाथ स्वाभिमान पर्वको अंश हिसाबले यो जात्राको आयोजन गरिएको छ। असम प्रहरीको सीमान्त शाखाले विशेष अभियान चलाई गुवाहाटीको पल्टन बजारबाट फेरि 2 जना महिला बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। गुवाहाटी रेल स्टेसनमा सराईघाट एक्सप्रेसद्वारा पश्चिम बङ्ग रवाना हुने प्राक्षणमा सीमान्त शाखाले यी 2 बङ्गलादेशी महिला नागरिकलाई पक्राउ गर्न समर्थ भएको छ। जापानमा चलिरहेको एसियन गेम्समा भारतको पुरुष र महिला कबड्डी दलले आज फाइनलमा अवतीर्ण हुनेछन्। दुवै दलले फाइनलमा इरान विरुद्ध खेल्नेछन्। महिलाको फाइनल खेल बिहान 9 बजे र पुरुषको फाइनल खेल दिउँसो 2:30 बजे सुरु हुनेछ। उता भारतीय म्याराथनविद सावन बरवालले पुरुषको म्याराथनमा रुप्पो पदक हासिल गरी इतिहास रचना गरेका छन्। 44 वर्षपछि भारतले यो विभागमा पदक विजयी गरेको छ। उता ब्याडमिन्टन खेलाडी पिभी सिन्धुले आज सिङ्गल्समा अभियान सुरु गर्नेछन्। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको मबसाको अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ र श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेरो एपको 411.5 मिटर, तदनुसार 739 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:20 र 46 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र थर्क अधिकारीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज साहित्यिक कार्यक्रम र साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ इन्द्र अधिकारीद्वारा स्वरचित केही कविता पाठ र रेवती मोहन तिमसेनाद्वारा स्वरचित लघुकथा। र साहित्यिक कार्यक्रम अघि आज हजुर समक्ष एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ, जसको नाम छ स्वच्छ भारत अभियान। सरसफाई भनेको नगरपालिकाको काम हो, सरकारको काम हो, तर होइन महात्मा गान्धीजीले भन्नुभएको थियो स्वतन्त्रता भन्दा ठूलो स्वच्छता हो। सन् 2024 अक्टोबर 2 भारत सरकारले स्वच्छ भारत अभियान सुरु गरेको थियो र यसको एकै लक्ष्य थियो भारतलाई खुला दिशा मुक्त बनाउने र हरेक घर घरमा शौचालय पुगाउने। आज करोडौँ शौचालय बनेका छन्, तर अभियान सक्यो त? सकिएको छैन। अब दोस्रो चरण सुरु भएको छ। अबको लडाई फोहोरसँग होइन, हाम्रो बानीसँग हो। हामी बिहान चिया खान्छौँ र कप बाटोमा फाल्छौँ। श्रोताबिन, एउटा सानो हिसाब गरौँ र एउटा मान्छेले दिनको 500 ग्राम फोहोर निकाल्छ। गुवाहाटी जस्तो सहरमा 10 लाख मान्छे छन् भने दिनको 500 टन फोहोर निस्किन्छ। यो फोहोरले ब्रह्मपुत्रलाई पनि फोहोर बनाइरहेको छ। त्यसैले अब के गर्ने त? याद राखौ, रिड्युस, रियुज, रिसाइकल। प्लास्टिकको झोला होइन कपडाको झोला बोकौँ, फोहोरलाई छुट्टाउँ, कुहिने र नकुहिने फोहोर अलग अलग राखौँ, अरूलाई पनि सिकाउँ, आफ्नो छोराछोरीलाई सानैदेखि फोहोर डस्टबिनमा मात्र फाल्न सिकाउँ। देश ठुलो कुराले बन्दैन, साना साना राम्रा बानीले बन्दछ। त्यसैले मेरो यो सबैजनालाई अनुरोध छ, आजदेखि एउटा प्रण लिऊ, म फोहोर गर्दिनँ र अरूलाई पनि गर्न दिन्न। श्रोताबिन, आज स्वच्छ भारत सम्बन्ध यति नै। र श्रोताबिन, आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ इन्द्र अधिकारीद्वारा स्वरचित केही कविता पाठहरू।
1: कविताको शीर्षक छ म

पुत्र हिमालको मुटुमा म जन्मिन्छु असीम शक्ति बोकेर समयको साक्षी बन्दै मेरो अविरल यात्राले जीवनलाई पोषण दिन्छ तिब्बतको विशाल भूमिबाट म आफ्नो बाटो बनाउँछु उपत्यकाहरूमा सुन्दर रूपमा बग्दै हरिया पहाडहरू स्पर्श गर्दै म मेरो गीत सुनाउँछु ब्रह्माको पुत्र म ब्रह्मपुत्र सभ्यता र संस्कृतिको साक्षी हुँ उच्च भूभागदेखि हरियाली धरतीसम्म लाखौँ जीवनको जीवन रेखा हुँ छिमेकी अरुणाचलको काखामा मेरो धाराले नयाँ गति समाउँछ प्रत्येक लहरको स्पर्शसँगै इतिहासका पानाहरू पल्टाउँदै म निरन्तर अगाडि बढिरहन्छु असमको अङ्गालोमा मैले जीवन दिने भूमिहरू जहाँ चियाबारी फुल्छन् जहाँ गैडा घुम्छन् प्रकृतिसँग मेलमिलापमा म आफ्नो घर भेट्छु जब म पूर्वतिर जान्छु मेरो आकार बढ्छ प्रतापी र पराक्रमी समुद्रलाई म अँगाल्छु शक्तिको प्रतीक र विश्वासी साथी भएर बग्ने हरेक लहरमा प्रकृतिको अद्भुत दृश्य छ अरुणाचलको पहाडदेखि बङ्गलादेशको विशाल डेल्टासम्म म निरन्तर बगिरहन्छु समन्वय र शान्तिको सन्देश बोकेर म ब्रह्मपुत्र समयसँगै बगिरहेको छु म ब्रह्मपुत्र युगोसम्म बगिरहनेछु मेरो अर्को कविताको शीर्षक छ मान्छेको मूल्य मान्छे ठुलो पदले हुँदैन ठुलो धनले पनि हुँदैन असल व्यवहार र कर्मले मान्छे साँच्चै ठुलो हुन्छ महलभित्र बस्ने सबै सुखी हुन्छन् भन्ने छैन झुपडीमा बस्ने सबै दुखी हुन्छन् भन्ने पनि छैन मन सफा भए संसार आफ्नै जस्तो लाग्छ लोभ र अहङ्कारले भरिएको मन आफ्नै छायासँग पनि टाढा भाग्छ समय सधैँ एकनाश रहँदैन ऋतु जस्तै फेरिन्छ आजको आँसु नै भोलि खुसीको कारण बन्न सक्छ अरूलाई होच्याएर कोही कहिल्यै माथि उठ्दैन अरूलाई सम्मान गर्ने व्यक्ति कहिल्यै सानो हुँदैन फुलले आफ्नो सुगन्धको मूल्य कसैसँग पनि माग्दैन सूर्यले आफ्नो उज्यालो कसैका लागि रोक्दैन त्यसैले जीवनमा असल मान्छे बन्न सिक धन र शक्ति त क्षणिक हुन् मान्छेको असल कर्म नै अमर हुन्छ एक दिन सबैको शरीर माटो बन्छ नाम पनि बिस्तारै हराउँदै जान्छ तर प्रेम र मानवताका कथाहरू मानिसका हृदयमा सधैँ जीवित रहन्छन् यही नै सत्य हो यही नै मानिसको असली मूल्य हो अरूका मनमा ठाउँ बनाउन सक्नु नै जीवनको सबैभन्दा ठुलो उपलब्धि हो मेरो अर्को कविताको शीर्षक छ आकाशका ताराहरू रातको शान्त आकाशमुनि म धेरै बेर उभिरहे टाढा चम्किरहेका ताराहरूलाई मौन भएर हेरिरहे कसैले भने तारा सपना हुन् कसैले भने आशाका दीप हुन् तर मलाई लाग्छ तारा मनका अधुरा गीत हुन् चन्द्रमाको कोमल उज्यालोमा आकाश मुस्कुराइरहेको थियो तिनै उज्याला ताराहरू बीच मेरो मन हराइरहेको थियो कुनै तारा बालक जस्तै निर्दोष अनि निर्मल कुनै तारा बिछोड जस्तै टाढा भएर पनि आफ्नै लाग्ने जवाजीवन अध्ययारो लाग्छ आकाशले सधैँ सम्झाउँछ सानो तारा भएर पनि अन्धकारसँग लड्न सकिन्छ धेरै तारा हराउँछन् आकाशबाट धेरै तारा निप्छन् समयको यात्रामा तर प्रत्येक अन्धकारपछि एउटा नयाँ तारा उदाउँछ मनमा आशाको किरण बोकेर त्यसैले मलाई रात मनपर्छ अन्धकारको गहिराईभित्र पनि आकाशको मौन साक्षी बनेर ताराहरू निरन्तर चम्किरहन्छन् मेरो अर्को कविताको शीर्षक छ जीवनको गीत जीवन भनेको सास फेर्नु मात्र होइन अरूको मनमा आशाको दीप बाल्नु हो आफू उज्यालो भएर चम्किनु मात्र होइन अध्ययारोमा अल्झिएकालाई बाटो देखाइदिनु पनि हो आफू हाँस्नु मात्र होइन रुँदै गरेका आँखामा आशाको मुस्कान फुलाइदिनु पनि हो आफ्नो खुसीमा मात्र रमाउनु होइन अरूको दुःख बुझेर साथ निभाइदिनु पनि हो धनले भरिएको घरभन्दा मायाले भरिएको मन धेरै धनी हुन्छ

त्यही नै जीवनको साँचो धन हो। पदले उच्च बनेको भन्दा विनम्रताले सजिएको मानिस नै सबैका मनमा बस्न सक्छ। एउटा मिठो शब्दले टुटेको मन जोड्न सक्छ। एउटा सानो सहयोगले कसैको जीवन बदल्न सक्छ। समय बितेर जान्छ, नाम पनि बिस्तारै मेटिँदै जान्छ, तर मान्छेका कीर्तिहरू युगोसम्म बाँचिरहन्छ। मानिस शरीरले होइन, आफ्ना कर्मले अमर बन्छ। मृत्युले यात्रा टुङ्ग्याए पनि स्मृतिहरूमा सधैँ बाँचिरहन्छ। जीवनको मूल्य कति वर्ष बाँच्यो भन्नेमा होइन, कतिजनाको मनमा विश्वास जगाउन सकियो भन्नेमा हुन्छ। यही नै जीवनको सन्देश हो। आफ्नो लागि मात्रै बाँच्नु होइन, अरूको जीवनमा प्रकाश बनेर बाँच्नु हो। मेरो अर्को कविताको शीर्षक छ पन्छीहरूको यात्रा। सप्तरङ्गी विशाल आकाशमा पन्छीहरूको सार्वभौम यात्रा जीवनको गीत गाउँदै हावामा रमाउँदै उड्छन्। सूर्योदयको मधुर उज्यालोमा पन्छीहरूको कोमल स्पर्शले हरेक क्षणमा संसारको नयाँ झलक देखाउँछ। रात दिनको निरन्तर यात्रामा हावासँगै बग्ने मिठा र गहिरा गीतहरूले प्रकृतिको कथा सुनाउँछन्। जीवनको दिशा खोज्दै एक ठाउँदेखि